पयो जिसका सब आधारो जेको खावे जेको पुंचै तिसका हुए उधारो ए वस्त तजी नह जाई नित नित राख उर तारू।